0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज पीर है रबी उस्सानी की पहली और सितंबर की 14 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने आवाम पर पेट्रोलियम मसनूआत की बढ़ती हुई कीमतों के असरात कम करने के लिए खुसूसी रिलीफ स्कीम का आगाज किया है। शहबाज शरीफ ने सऊदी अरब पर हौसियों की जानिब से हालिया हमलों की शदीद मजम्मत का इरादा किया है। वज़ीर तिजारत ने पाकिस्तान और हांगकांग के दरमियान कारोबारी रवाबित मजीद मुस्तहकम बनाने पर जोर दिया है। चेयरमैन पाकिस्तान उलमा काउंसिल ने मजहबी रहनुमाओं पर जोर दिया है कि वो मजहबी मुनाफरत और इंतहा पसंदी के खिलाफ मुअसर किरदार अदा करें। ओमान ने अपने हुर्मस के मामले पर ईरान और खलीजी ममालिक के दरमियान होने वाले इजलास को मुलतवी किए जाने का ऐलान किया है। और आज दुबई में भारत की खवातीन टीम ने श्रीलंका को फाइनल में 72 रन से शिकस्त देकर 8वीं मर्तबा विमेंस T20 एशिया कप जीत लिया। अरब खबरें तफसील के साथ। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने मशरक़ वुस्ता में हालिया कशीदगी और इसके नतीजे में आलमी सतह पर तेल की कीमतों में इजाफे के बायस आवाम पर पेट्रोलियम मसनूआत की बढ़ती हुई कीमतों के असरात कम करने के लिए खुसूसी रिलीफ स्कीम का आगाज किया है। उन्होंने कहा कि खुसूसी रिलीफ स्कीम के तहत मोटरसाइकिल, रिक्शा, चिंची रिक्शा और 800 सीसी तक की गाड़ियों के सारिफिन को पेट्रोल पर 100 रुपए फी लीटर रिलीफ फराहम किया जाएगा। वज़ीर आज़म ने मजीद कहा कि मोटरसाइकिल, रिक्शा और चिंची इस्तेमाल करने वालों समेत दीगर दो और तीन पहियों वाली गाड़ियों के सारिफिन को माहाना ज्यादा से ज्यादा 20 लीटर पर पेट्रोल पर 100 रुपए फी लीटर रिलीफ मिलेगा। इसी तरह 800 सीसी तक की छोटी गाड़ियों के मालिकान को माहाना ज्यादा से ज्यादा 30 लीटर पेट्रोल पर 100 रुपए फी लीटर रिलीफ फराहम किया जाएगा। वज़ीर आज़म शहबाज शरीफ ने कहा कि स्कीम वफाकी दारुल हुकूमत इस्लामाबाद में पीर और मंगल की दरमियानी शब नाफिज की जाएगी, जबकि बुध और जुमेरात की दरमियानी शब इसे आज़ाद जम्मू कश्मीर और गिलगित बल्तिस्तान समेत मुल्क के दीगर हिस्सों तक तौसी दी जाएगी। शहबाज शरीफ ने कहा कि हुकूमत तेल की कीमतों में इजाफे के बायस आवाम को दरपेश मुश्किलात से पूरी तरह आगाह है। उन्होंने कहा कि हुकूमत मुश्किल की इस घड़ी में आवाम को तनहा नहीं छोड़ेगी। उधर वज़ीर आज़म के खुसूसी पेट्रोल रिलीफ पैकेज से इस्तेफादा करने के तरीकाकार का ऐलान कर दिया गया है। रजिस्ट्रेशन के लिए शहरियों को अपने नाम पर रजिस्टर्ड सिम से अपना शनाख्ती कार्ड नंबर, गाड़ी का नंबर, सूबाई कोड और गाड़ी की रजिस्ट्रेशन की तारीख SMS के जरिए भेजना होगी। रजिस्टर्ड शहरी पेट्रोल पंप जाने से पहले 9771 पर TOK लिखकर भेजेंगे, जिसके बाद उन्हें टोकन मौसूल होगा जिसे तस्दीक के लिए पेट्रोल पंप पर पेश करना होगा। इस्लामाबाद में रियायती पेट्रोल आज रात 12 बजे से, जबकि मुल्क के बाकी हिस्सों में ये बुध और जुमेरात की दरमियानी शब से दस्तयाब होगा। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने हौसियों की जानिब से सऊदी अरब के शहरी और इक्तिसादी बुनियादी ढांचे पर हालिया हमलों की शदीद मजम्मत का इरादा किया है। सऊदी वली अहद शहजादा मोहम्मद बिन सलमान बिन अब्दुल अजीज अल सऊद से टेलीफोन पर गुफ्तगू करते हुए उन्होंने कहा कि हौसियों के हालिया इकदाम इलाकई अमन और सलामती के लिए खतरा हैं और आलमी मईशत और तवानाई की फराहमी को मजीद मुतासर कर सकते हैं। शहबाज शरीफ ने पाकिस्तान के अज़्म का इजहार करते हुए कहा कि वो फील्ड मार्शल सैयद आसिम मुनीर और नायब वज़ीर आज़म इसहाक डार के हमरा कशीदगी में कमी लाने और खित्ते में अमन के क़याम के लिए अपनी कोशिशें जारी रखेंगे। उन्होंने बहरान के दौरान दानिशमंदाना और मुदब्बिराना क़यादत पर सऊदी वली अहद को भी खिराज तहसीन पेश किया। वली अहद शहजादा मोहम्मद बिन सलमान ने सऊदी अरब के लिए पाकिस्तान की मुसलसल और साबित कदम हिमायत और खित्ते में अमन और इस्तेहकाम के लिए इसकी कोशिशों को सराहा। وزیر تجارت جام کمال خان نے تجارت، سرمایہ کاری اور اقتصادی تعاون کے فروغ کے لیے پاکستان اور ہانگ کانگ کے درمیان کاروباری اداروں کے روابط مزید مضبوط بنانے پر زور دیا ہے۔ انہوں نے یہ بات ہانگ کانگ جنرل چیمبر آف کامرس کے دورے کے دوران چیمبر کے چیئرمین اور ممتاز کاروباری نمائندوں سے ملاقات کے دوران کہی۔ وزیر تجارت نے مالیات، ہوا بازی اور ڈیجیٹل ٹیکنالوجی کے شعبوں میں ہانگ کانگ کی مہارت سے پاکستان کے استفادے کے مواقع کو اجاگر کیا۔ انہوں نے رابطوں کے فروغ اور ٹرانزٹ روٹس کی ترقی کے لیے بیلٹ اینڈ روڈ اقدام کی صلاحیت پر بھی زور دیا۔ جام کمال خان نے نئے تجارتی مواقع تلاش کرنے کے لیے کاروباری برادریوں کے درمیان باقاعدہ روابط اور تجارتی وفود کے تبادلے پر زور دیا۔ وزیر تجارت نے ہانگ کانگ میں پاکستانی برادری کے ارکان اور کاروباری رہنماؤں سے بھی ملاقات کی۔ انہوں نے ہانگ کانگ کی معیشت میں پاکستانی تارکین وطن کے کردار کو سراہا اور ان پر زور دیا کہ وہ پاکستان کی اقتصادی صلاحیت کو اجاگر کرنے اور سرمایہ کاری کو راغب کرنے میں فعال کردار ادا کریں۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ چیئرمین پاکستان علماء کونسل اور قومی پیغام امن کمیٹی کے رابطہ کار حافظ محمد طاہر محمود اشرفی اور سابق آرچ بشپ کینٹربری جسٹن ویلبائی نے عالمی امن کے فروغ اور بین المذاہب ہم آہنگی کے لیے تعاون بڑھانے پر زور دیا ہے۔ جسٹن ویلبائی نے مذہبی ہم آہنگی کے فروغ کے لیے پاکستان کی کوششوں کو سراہا اور مذہبی ہم آہنگی اور مفاہمت کی کوششوں کو آگے بڑھانے کے لیے ہربرٹ والٹر ایوارڈ 2026 ملنے پر حافظ طاہر محمود اشرفی کو مبارکباد دی۔ حافظ طاہر محمود اشرفی نے مذہبی رہنماؤں پر زور دیا کہ وہ مذہبی منافرت اور انتہا پسندی کے خاتمے، انسداد دہشت گردی اور پائیدار امن کی بحالی کے لیے اپنا مؤثر کردار ادا کریں۔ آزاد جموں کشمیر حکومت نے ترقی کے ایک نئے مرحلے کے آغاز کے لیے 100 روزہ اصلاحاتی منصوبہ تیار کیا ہے۔ اس سلسلے میں وزیر اعظم بیرسٹر افتخار گیلانی نے ایک بیان کہا کہ صحت مند، پرامن اور خوشحال آزاد کشمیر کی تعمیر حکومت کا عزم ہے، جہاں ہر شہری با اختیار اور تعلیم یافتہ اور اسے زندگی کے تمام بنیادی سہولتوں کو رسائی میسر ہو۔ عمان میں اب نئے ہرمز کے معاملے پر ایران اور خلیجی ممالک کے درمیان ہونے والا اجلاس ملتوی کیے جانے کا اعلان کیا ہے۔ عمان کے خبر رسائی ادارے کے مطابق سلالہ میں آج ہونے والے اجلاس کو ملتوی کر دیا گیا ہے تاکہ تعمیری بات چیت کے لیے سازگار ماحول پیدا کیا جا سکے۔ مصر کے صدر عبدالفتاح السیسی نے ایران پر زور دیا ہے کہ وہ خطے میں بڑھتی ہوئی علاقائی کشیدگی کم کرنے میں مدد دے اور پائیدار امن کے قیام کے لیے کام کرے۔ انہوں نے یہ بات نئی دہلی میں برکس سربراہ اجلاس کے موقع پر اپنے ایرانی ہم منصب مسعود پزشکیان سے ملاقات کے دوران کہی۔ صدر السیسی نے عرب ملکوں پر ایرانی حملے بند کرنے پر بھی زور دیتے ہوئے کہا کہ اچھے تعلقات اور علاقائی خود مختاری کا احترام ضروری ہے۔ غزہ میں ایک گاڑی پر اسرائیلی حملے میں 2 فلسطینی شہید اور 15 زخمی ہو گئے ہیں۔ بحیرہ جاوا میں انڈونیشیا کے ایک مسافر کشتی الٹنے کے باعث 6 افراد ہلاک ہو گئے ہیں جبکہ 100 سے زائد افراد کو بچا لیا گیا ہے۔ حادثے میں 130 مسافر لاپتہ ہیں۔ یہ کشتی سورابایا سے بنجار ماسین کے شہر ساؤتھ کلیمنتان جا رہی تھی۔ رات دبئی میں بھارت کی خواتین ٹیم نے سری لنکا کو فائنل میں 72 رن سے شکست دے کر 8ویں مرتبہ ویمنز T20 ایشیا کپ جیت لیا۔ پہلے بیٹنگ کرتے ہوئے بھارتی ٹیم نے مقررہ 20 اوورز میں 5 وکٹوں کے نقصان پر 183 رنز بنائے۔ جواب میں سری لنکا کی خواتین ٹیم 111 رنز بنا کر آؤٹ ہو گئی۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب رہنے کی توقع ہے، جبکہ بالائی، خیبر پختونخوا، گلگت بلتستان، کشمیر، خطہ پوٹوہار اور جنوب مشرقی سندھ میں کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ اس دوران جنوب مشرقی سندھ اور خطہ پوٹوہار میں تیز ہوائیں چلنے اور ژالہ باری کے ساتھ شدید بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 25 ڈگری سینٹی گریڈ، لاہور 26، کراچی 29، پشاور 27، کوئٹہ اور مظفرآباد 22، گلگت اور مری 15 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، پلوامہ، اننت ناگ، شوپیاں اور بارہمولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے، جبکہ لہ میں مطلع جزوی ابر آلود رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور اننت ناگ میں 16 ڈگری سینٹی گریڈ، جموں 24، لہ 8، جبکہ پلوامہ، شوپیاں اور بارہمولہ میں 15 ڈگری سینٹی گریڈ۔ اور آخر میں خاص خاص خبروں کا خلاصہ ایک بار پھر۔ وزیراعظم نے عوام پر پٹرولیم مصنوعات کی بڑھتی ہوئی قیمتوں کے اثرات کم کرنے کے لیے خصوصی ریلیف اسکیم کا آغاز کیا ہے۔ شہباز شریف نے سعودی عرب پر حوثیوں کی جانب سے حالیہ حملوں کی شدید مذمت کا اعادہ کیا ہے۔ وزیر تجارت نے پاکستان اور ہانگ کانگ کے درمیان کاروباری روابط مزید مستحکم بنانے پر زور دیا ہے۔ چیئرمین پاکستان علماء کونسل نے مذہبی رہنماؤں پر زور دیا ہے کہ وہ مذہبی منافرت اور انتہا پسندی کے خلاف مؤثر کردار ادا کریں۔ عمان نے آبنۂ ہرمز کے معاملے پر ایران اور خلیجی ممالک کے درمیان ہونے والے اجلاس کو ملتوی کیے جانے کا اعلان کیا ہے۔ اور آج دبئی میں بھارت کی خواتین ٹیم نے سری لنکا کو فائنل میں 72 رن سے شکست دے کر 8ویں مرتبہ ویمنز ٹی ٹوینٹی ایشیا کپ جیت لیا۔ خبریں ختم ہوئی، مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

لائف اسٹائل جو ہے نا یہ بہت میٹر کرتا ہے ہماری زندگی میں. اگر تو ہم رات کو جاگ رہے ہیں, ساری ساری رات جاگ رہے ہیں اور صبح جو ہے وہ ہم دن میں سو رہے ہیں, تو ہم نیچر کے خلاف ایک کام کر رہے ہیں, تو اس سے ہماری صحت جو ہے وہ جلدی متاثر ہوتی ہے رادر دین دس کہ ہم رات کی نیند لیں, کیونکہ رات ہمیشہ سونے کے لیے بنی ہے اور اسی وقت ہمارا جو نروس سسٹم ہے یا ہماری باڈی کی وہ سارے سسٹمز جو ہمیں ہیل کرتے ہیں وہ اسی ٹائم پہ ہی ہیل کر پاتے ہیں بیٹر وے میں, نہ کہ دن کے ٹائم پہ. سب سے پہلے تو جناب بات کریں گے پولیو کے حوالے سے. وہ پیرنٹس جو کہ اپنے بچوں کو پولیو کے قطرے ٹائم پر نہیں پلاتے, سمجھتے ہیں کہ شاید یہ خطرناک ہے ان کے لیے, یہ پلیز پلیز پلیز یہ باتیں چھوڑ دیں اپنے دماغ سے. اب میں کوئی ورڈ یوز کرنا نہیں چاہ رہی, لیکن اگر یہ باتیں آپ اپنے دماغ سے چھوڑ دیں گے اور اپنے بچے کی حفاظت کے لیے کام کریں گے, اس کو ٹائم سے پولیو کے قطرے پلائیں گے, تو میرے خیال سے وہ کیسز جو پاکستان میں بڑھ رہے ہیں رپورٹس کے اکارڈنگلی وہ تھوڑے کم ہو جائیں گے. خاص کر خیبر پختونخوا بنوں میں جو کیسز رپورٹ ہوئے ہیں, اس ایریا کے جتنے بھی لوگ ہیں ان سے میری گزارش ہے کہ پلیز پولیو ٹیمیں جتنی بھی ہیں ان کے ساتھ کوآپریٹ کریں, ان کے ساتھ کوآپریٹ کریں, ان کے ساتھ کوآپریٹ کریں. میں نے تین دفعہ کہہ دیا ہے, تھوڑی سی بات تو مان سکتے ہیں نا آپ لوگ. پولیو مہم جو ہے وہ جناب 21 سے 27 سپتمبر تک چلے گی, جس میں 3 کروڑ 10 لاکھ بچوں کو جو ہے وہ پولیو کے قطرے پلائے جائیں گے, پولیو ویکسینیشن ہوگی. تو آپ پلیز پولیو ٹیموں کا ساتھ دیں. اس کے علاوہ جناب آپ کو بتاتے چلے, شوگر کے جتنے بھی مریض ہیں وہ تھوڑے سے کان کھڑے کر لیں, یا وہ نوجوان جو کہ اپنا خیال نہیں رکھتے, فزیکلی ایکٹیو نہیں ہیں اور بہت زیادہ کھانا کھاتے ہیں باہر سے, وہ اپنے کان تھوڑے کھڑے کر لیں, کیونکہ شوگر ایک ایسی بیماری ہے جس میں خون میں گلوکوز کی مقدار جو ہے وہ معمول سے بڑھ جاتی ہے, اور یہ اس کے لیے کچھ زیادہ چیزیں نہیں چاہیے ہوتی ہیں. آپ روٹی کھا لو گندم کی, بے شک آپ پیور آٹا کھا رہے ہو نا گندم کا, اس سے بھی آپ کی شوگر اسپائک ہو جاتی ہے. اس کا تعلق صرف زیادہ میٹھا کھانے سے نہیں ہے, اور بھی بہت ساری چیزیں ہیں جو متاثر کرتی ہیں شوگر کو, خاص طور پہ جو ٹائپ 2 ڈائبٹک لوگ ہیں نا, ان پہ زیادہ اثر پڑتا ہے. لیکن اس کی جو ابتدائی علامات ہیں وہ بہت سارے لوگوں کو نہیں پتہ ہوتی ہیں, وہ اس کو پھر نظر انداز کرتے رہتے ہیں, اور پھر چیز جب بڑھ جاتی ہے پھر ان کو محسوس ہوتا ہے کہ یار یہ تو ہم نے اپنے ساتھ زیادتی کر لی. تو جسم میں خوراک سے حاصل ہونے والے جو گلوکوز ہیں اس کی توانائی کے استعمال بیٹر وے میں جسم کر رہا ہے یا نہیں کر رہا ہے, آپ کی انسولین کیسی چل رہی ہے, ہارمون کیسے ریئیکٹ کر رہے ہیں, لبلبہ بناتے ہیں نہیں بناتے ہیں, گلوکوز کو جسم کے خلیات تک ان کو پہنچاتے بھی ہیں یا نہیں پہنچاتے ہیں, ان ساری چیزوں کو مانیٹر کرتے رہنا چاہیے ہر ایک بندے کو, نہ صرف ان کو جو کہ ٹائپ 2 ڈائبٹک ہیں. اب ہوتا ایسا ہے کہ جب جسم میں مناسب مقدار میں انسولین نہیں بن رہی ہوتی, یا پھر خلیات جو ہیں وہ انسولین کے خلاف مزاحمت نہیں کرتے ہیں, تو پھر خون میں شوگر جو ہے وہ بڑھنا شروع ہو جاتی ہے, پھر وہاں سے پرابلم شروع ہوتی ہے, اور وہاں سے پھر آپ شوگر کے مریض بن جاتے ہو. اب لائک ڈائبٹک جو لوگ ہیں یہاں, ان کی ابتدا کہاں سے ہوتی ہے, علامات کون سی ان کو ہوتی ہیں, کہ ان کو غیر معمولی طور پہ بھوک محسوس ہوگی, کھانا کھایا ہوگا لیکن تھوڑی دیر کے بعد پھر ان کو بھوک محسوس ہوگی, تھکاوٹ رہے گی, خامخواہ کی تھکاوٹ رہے گی, حالانکہ انہوں نے کوئی کام نہیں کیا ہوتا ہے, پھر بھی وہ لیتھارجک فیل کریں گے, ان کا دل نہیں کرے گا اٹھنے کا, دل کرے گا بس بندہ پڑا رہے. یہ سم ٹائمس ایسا ہوتا ہے کہ آپ کی سم ٹائمس یہ انسولین اور شوگر کا معاملہ ہوتا ہے, اور جو گرلس ہیں اسپیسیفکلی ان کو آئرن کا مسئلہ جب ہوتا ہے تب بھی وہ لیتھارجک فیل کرتی ہیں. تو ان دونوں چیزوں کو مکس نہیں کرنا ہے, آپ نے ڈائگنوز کروانا ہے. لڑکیاں جتنی بھی ہیں ان کو تو خاص طور پہ مانیٹر کرنا چاہیے اپنے بلڈ کو کہ کیا چل رہا ہے جسم میں, کیا نہیں چل رہا ہے. بوائز جو ہیں اگر آپ بھی ایسا فیل کر رہے ہیں تو آپ بھی خود کو معائنہ کرائیں, ڈاکٹر کے پاس جائیں, وزٹ کریں, ایک بلڈ سی بی آئرن کا ٹیسٹ, وائٹامن ڈی کا ٹیسٹ, آپ کا کولیسٹرول لیول اور انسولین ریزسٹنس, اس کو آپ پراپر چیک کرتے رہا کریں, کوئی 3 مہینے کے بعد 4 مہینے کے بعد آپ اس کو دوبارہ سے چیک کر لیں تاکہ آپ کو کوئی پرابلم نہ ہو.
अच्छा खैर मैं अलामत बता रही थी, बार बार भूख का लगना, लेथार्जिक फील होना, अगर जिसमें मैं ग्लूकोज को मौसर अंदाज में तवानाई में वो उसको तब्दील नहीं कर पा रहा ना, तो फिर इंसान को बार बार भूख लगती है और वो कमज़ोरी भी महसूस करता है, थकन भी महसूस करता है। इसके अलावा बार बार आपको फील होना कि आपको वॉशरूम जाना है, और खून में शुगर की मकदार बढ़ने से ये होता है जनाब कि ग्लूकोज जो है वो सही तरीके से खारिज नहीं हो पाता, जिससे ज़्यादा आपको प्रॉब्लमेटिक फील होता है। फिर आप ज़्यादा पानी नहीं पी सकते हो, फिर जब ज़्यादा पानी नहीं पियोगे तो फिर आपको और नुकसान होंगे, मुंह का बार बार खुश्क होना, जल्द पर ख़ारिश होना, जिस्म में पानी की कमी महसूस होना। अब इंसुलिन रेजिस्टेंस जब होती है हमारे जिस्म में, स्वेलिंग होती है जिससे जिस्म में ख़ारिश होती है, और हम महसूस कर रहे होते हैं कि शायद मतलब ऐसे ही हो रही है। कोलेस्ट्रॉल जब बहुत ज़्यादा बढ़ जाता है तब भी आपको, कुछ लोग ऐसे हैं ख़ारिश होगी, लेकिन हम उसको इग्नोर कर देते हैं इन सारी चीज़ों को। अब आपके पैरों में और टांगों में अगर मुसलसल दर्द रह रहा है ना हल्का हल्का, ये भी डायबिटीज़ की निशानी है, इसे हम नज़रअंदाज करते हैं। दो टांगों का जो दर्द है वो डायबिटीज़ की कोई हतमी निशानी नहीं समझा जाता है, लेकिन ये एक साइन है, इसको भी नज़रअंदाज नहीं करना चाहिए। इसके अलावा अगर बग़ैर किसी वाज़े वजह के तेज़ी से आपका वज़न कम हो रहा है ना, तो वो भी तवज्जो तलब है, वो डायबिटिक की तरफ भी इशारा करता है और वो कैंसर की तरफ भी इशारा करता है। तो ये चीज़ें, छोटी छोटी चीज़ें जो है ना, वो बड़ी बीमारियों में जब कन्वर्ट होती हैं, फिर हम भागते हैं डॉक्टर्स की तरफ कि ये हो गया वो हो गया, तो हम छोटी छोटी चीज़ों को मॉनिटर नहीं कर रहे होते। दो मैं फिर मेंशन करूँगी कि हमारी खुराकें इस तरह की हो गई हैं कि वो हमारी बॉडी सही से उनको एक्सेप्ट नहीं कर पाती, फिर वो सही से रिस्पॉन्ड नहीं कर पाती और हम ध्यान भी नहीं दे पाते। जितने भी चाय लवर्स हैं वो थोड़े से कान खड़े कर लें, डायबिटिक पेशेंट उनको काफ़ी मैंने परेशान कर दिया है, तो इतना भी परेशान नहीं होना, लेकिन थोड़ा सा होना भी है। और एक चीज़ मैं मेंशन करना भूल गई, जितने भी डायबिटिक लोग हैं इनको शुगर क्रेविंग बहुत ज़्यादा होती है, ये चाहते हैं कि बस हम कहीं से हमें मीठा मिले और हम खा लें, और ये खुद को रोकते हैं, लेकिन मेरे बाबा जैसे कुछ लोग होते हैं जो कि शुगर खा के कहते हैं कि कोई बात नहीं मैं गोली खा लूँगा, छुप के भी खाएंगे, बाद में कहेंगे मैं गोली खा लूंगा। तो आप जहर खाओ उसके बाद बोलो कि जहर को के तोड़ के लिए मैं गोली खा लूं, तो ऐसा थोड़ी होता है। तो आप लोग कोशिश किया करो कि अपना प्रोटीन इंटेक ज्यादा करो, कार्ब्स कम कर दो, प्रोटीन इंटेक ज्यादा करो, जब प्रोटीन आपकी बॉडी को प्रॉपरली मिल रही होगी तो आपको शुगर क्रेविंग्स नहीं होंगी। ओके, तो जितने भी चाय लवर्स हैं उनके लिए भी एक अलार्मिंग सिचुएशन ये है कि आप मैंने काफ़ी टाइम मतलब नोट किया, जब मैं सोचती थी यार लोग ऐसा कैसे कर लेते हैं, आई मीन चाय बनती है गरम गरम चाय और वो कैसे अपने अंदर डालते हैं उसको, उनका क्या गला नहीं जलता, उनका क्या मुंह नहीं जलता, उनको कैसे आदत डेवलप हो जाती है। लेकिन फिर साइंस में जनाब एक, जब मैंने इस पर थोड़ा सा मतलब देखा कि इसका कोई नुकसान है क्या, तो मुझे इसका नुकसान मिला। अच्छा, अब ऐसा है कि बहुत गर्म चाय से जो गजाई नाली के कैंसर का ख़तरा है वो बढ़ जाता है, ये तहकीक हुई है। तकरीबन 10 लाख लाइक दरमियानी उम्र के जो अफराद हैं, ये नहीं किसी बूढ़े पे कर दी है, दरमियानी उम्र के लोगों पर की गई है। और 14 साल तक जायज़ा लिया गया है, ये 14 साल की मेहनत के बाद रिपोर्ट बनी है जो मैं आप लोगों के साथ शेयर कर रही हूँ, और ये ऑथेंटिक रिपोर्ट है। बहुत ज़्यादा गर्म चाय या फिर कॉफ़ी भी बहुत ज़्यादा गर्म पीने से आपकी जो गजाई नाली है उसके कैंसर के खतरात बढ़ जाते हैं। सोर्स आपको मैं बता देती हूँ, आप BBC को चेक कर सकते हैं, उनकी वेबसाइट को चेक कर सकते हैं, उनके जर्नल्स को चेक कर सकते हैं, आपको मिल जाएगा। डू यू गाइज ट्रस्ट BBC? वेल जनाब, रिपोर्ट क्या बताती है, लोग अपनी चाय या कॉफ़ी को बहुत ज़्यादा गर्म पीना पसंद करते हैं उन लोगों में मतलब जो मशरूबात, सिर्फ चाय कॉफ़ी नहीं, अगर कोई और भी गर्म मशरूबात है, कोई भी गर्म चीज़, ज़्यादा गर्म चीज़ पीने से गजाई नाली में जो है वो कुछ सेल्स होते हैं जो सही तरीके से रिस्पॉन्ड नहीं करते और वो 3 गुना खतरा बढ़ा देते हैं फिर कैंसर का।
अब गजाई नाली वो नाली होती है जो मुंह को आपके स्टमक से मिलाती है। अब आपको बताते चलो, साइंटिस्ट ने जितने भी गर्म मशरूबात हैं 65 डिग्री सेंटीग्रेड या उससे ज्यादा का जो दर्जा हरारत है वो उन्होंने कहा है कि इससे ज्यादा का दर्जा हरारत मुकर्रर कर देते हैं हम, इससे ज्यादा पे जो जाएंगे उनके लिए खतरा है, उससे कम के लिए जो है वो उतना खतरा नहीं है। आमतौर पर अगर हम देखें तो कॉफी का जो दर्जा हरारत है वो 50 से 60 डिग्री सेंटीग्रेड के दरमियान होता है। अगर आप बहुत गर्म पीना पसंद करते हो तो इन खतरात को मैं कह सकती हूँ कि समझा जा सकता है कि ये आपके लिए ख़तरा है। अगर आप उससे कम पी रहे हो तो फिर ख़तरा नहीं है, लेकिन कोशिश करें कि आप थोड़ा सा सब्र करके यार पी लो। मतलब आई सॉ सम पीपल कोई मतलब कॉफ़ी आई नहीं और आप अंदर डाल रहे हो, चाय आई नहीं और आप अंदर डाल रहे हो, कैसे कैसे आऊँगा अंदर, जलता क्यों नहीं है यार। काफ़ी टाइम हो गया एक BGM सुन के आप बोर हो रहे होंगे, तो हम BGM चेंज कर लेते हैं, लेकिन बोलना हम नहीं रुकेंगे क्योंकि पिछले हफ्ते में नहीं आई थी और मुझे पता है कि आप लोगों की बंदूकें तैयार होंगी मेरी तरफ चलने के लिए, लोड करके रखी हुई होंगी आप लोगों ने। लेकिन मेरी वाकई में तबीयत खराब थी, मुझे गला खराब था, खांसी थी, तो मैं कैसे ही बोल पाती इतना ज्यादा, है ना, फिर मैं और बीमार हो जाती, फिर मैं और ज्यादा छुट्टियां करती, उसमें भी नुकसान है ना। वेल जनाब, आप मैसेज कर सकते हैं 4471 पे, कॉल कर सकते हैं आप 051-111-000 पे। अभी मेरे ख्याल से आपको कोई गाना सुनवाते हैं, गाना कौन सा सुनवाएं, मेरे सामने एक गाना आ रहा है यार जमा। Have you got for this wonderful number, boy, back right after this track? 051-111-0101 is the dialing number. Go to the right message option. Type 101 space, your name, your place name, your message and send that 44. Mix kar diya na maine. Ye hota hai, jab aap 6 mahine, 7 mahine ke baad aate ho, aisa hota hai. 4471 पे मैसेज करेंगे जनाब। 7:41 हो रहे हैं, आपने करना क्या है, आपने 8 बजे की उस पर कॉल्स करनी है। ये 4 कॉल्स जो भी मुझे आ रही है ना, ठंड रखो, सबर करो पाजी, आप पाजी।

0: اوکے جناب، خوش آمدید کہتے واپس آپ کو کالر ہمارے ساتھ ہے. السلام علیکم کالر.
1: وعلیکم السلام، کیسا ہے میرا بچہ؟ ٹھیک ہے
0: جی الحمدللہ. آپ کیسی ہیں؟
1: شکر ہے اللہ کا، میں بھی ٹھیک ہوں. اور سناؤ، گھر پہ سب خیریت ہے؟
0: سب شکر اللہ پاک کا. کیا پیغام لائی ہیں؟
1: پیغام تو لے کے آئیے، پہلے یہ بتاؤ اپنے طبیعت میرے بچے کی ٹھیک نہیں ہے نا؟
0: ہاں جی، وہ کھانسی نزلہ زکام چل رہا ہے، 3 ہفتے سے ٹھیک
1: ہے. تو دیتے ہیں، اصل میں موسم ذرا ہو رہا ہے نا، چینج ہو رہا ہے نا، اس لیے.
0: ہاں جی،
1: تھوڑی احتیاط کرنی چاہیے.
0: احتیاط تو کرتی ہوں.
1: احتیاط کرنی ہے نہیں نا، کچھ گرم سر تو ہوا نا، تب تو تبھی تو شروع ہوا ہے نا،
0: بس دعا نہیں کرتی ہیں آپ، یہ پرابلم ہے. دوائی تو میں کھا رہی ہوں، دعا نہیں ہو رہی ہے.
1: ان شاء اللہ ہو جائے گی. اصل میں اپنے ٹائم پہ ٹھیک ہوتا ہے، جا کے 2-3 دن شروع کے دن تو اتنے اس کے برے ہوتے ہیں نا، بعد میں پھر کبھی کھانسی مستقل ہو جاتی ہے، کبھی کیا ہو جاتا ہے.
0: بٹ میں نے تو سنا ہے دعا تو، میں نے سنا ہے دعا تو آسمان اکھاڑ دیتی ہے.
1: ہاں ان شاء اللہ دیکھ
0: لینا
1: ٹھیک ہو جاؤ. ان شاء اللہ چلے، ہر دیتی ہے، ہر دیتی ہے، ہر دیتی ہے. امی سے بھی کہو کہ امی میرے لیے دعا کرے نا، میں جلدی ٹھیک ہو جاؤں.
0: وہ کرتی ہے، ان کو
1: میں بھی کروں گی ان شاء اللہ، میرے بچہ ٹھیک ہو جائے گا، دیکھ لینا.
0: ان شاء اللہ ان شاء اللہ.
1: اچھا میں ایک پیغام یہ ہے کہ بس جس تعلق کو قائم رکھنے کے لیے ہمیشہ آپ کو ہی پہل کرنی پڑے تو اسے خدا حافظ کہہ دینا ہی بہتر ہوتا ہے. آپ بہت قیمتی ہیں، اس کو کبھی بھی بے قدرے لوگوں کے پیروں میں نہ گرائیں.
0: بہت خوبصورت، بہت خوبصورت پیغام ہے
1: جی. تیرا میرا بچہ خوش رہو. اچھا لگا بات کر کر، شکر ہے واپس آ گیا میرا بچہ. وہی نا، جب نہیں آتی ہے نا پھر بڑا دل خفا ہوتا ہے. او ہو، آج میں ابھی پہلے جا رہی ہوں، میں سب سے لیٹ جا رہی ہوں، رات بجے خراب تھی تو میں نے ویسے میں نے کہا آج تو افسانہ میں آنا تو دیکھتی ہوں، آج آئی تھی. جب میں نے آن کر کے دیکھا تو آواز آ رہی تھی، میں نے کہا شکر ہے موجود ہے. میں کہاں ختم کرتی ہوں، تو کال کرتی ہوں. ٹھیک ہے میرے بچے جی، چلو سلامت رہو، خوش رہو. اللہ حافظ. اللہ حافظ.
0: السلام علیکم منوان.
2: السلام علیکم
0: جی. وعلیکم السلام. کالر کہاں سے؟
2: جی چودھری جی، فاروق بات کر رہا ہوں، کنڈی روڈ چٹولی کار. آپ اسلام آباد کے حال ٹھیک ہیں؟ آپ کا گلا خراب ہے.
0: جی جی گلا خراب ہے تھوڑا.
2: چلو جب یہ پک جائے گا نا ریشا وغیرہ پھر صحیح ہو جائے گا. اب اب اے سی اور آئس کریم تھوڑا سا نہیں کھانا ہے، ٹھنڈی چیز سے پرہیز کرنا ہے، ٹھنڈی سے.
0: جی جی
2: ٹکنائی والی چیزوں سے اللہ کرے گا جلدی جو ہے نا ٹھیک ہو جائیں گے. اور صحت سے ٹھیک ہے؟ خالہ جی گھر پر ٹھیک ہیں؟
0: ہاں جی الحمدللہ سب ٹھیک ٹھاک.
2: اور سب کرے گی تو ماشاء اللہ آپ کا پروگرام بہت اچھا جا رہا ہے. میں تو صبح آپ بیٹھے تھے، دو کالیں لگائیں گے آپ نے، دیکھی ہوگی.
0: ہاں جی میں نے دیکھی تھی.
2: آج جب ٹائم آپ ہو رہے تھے 7:30 ہی ہیں، سوریہ کی گھڑی ہے جو ہے نا 24 بجے تھے، تو آپ کی گھڑی پر 20:22 ہوئے تھے،
0: 24 ہو رہے تھے. جی وہ کال آ رہی تھی اس وقت، میں نے اناؤنس بھی کیا تھا کہ ابھی کال نہیں کرے.
2: نہیں نہیں ویسے میں آپ کو پتا چل جائے کہ میرے لسنر سن رہے ہیں، میں اس لیے آپ کو جو ہے نا تھوڑا سا آپ کا ویڈیو جو ہے نا بیک گراؤنڈ ہو رہا تھا، تو اس لیے میں نے آپ کو جو ہے نا مس کال لگائی تھی.
0: جزاک اللہ جزاک اللہ، بہت شکریہ.
2: ٹھیک ہے چودھری،
0: اللہ حافظ. اللہ حافظ. اچھا ابھی انہوں نے جو بات کی نا کہ آپ کا بی جی ایم چل رہا تھا تو پتہ چل گیا کہ آپ آئے ہیں، بٹ آئی ایم پلاننگ ہم ڈفرینٹ ڈفرینٹ بی جی ایم رکھیں گے، تاکہ ایسا نہیں ہو کہ آپ بی جی ایم سے پہچان کیا ہو. آئی وانٹ یو گائز ٹو بی کنیکٹ ود اس. تو ہم ایسا کریں گے، ہم ڈفرینٹ ڈفرینٹ بی جی ایم رکھیں گے، آپ سب کو سنا کرو رادر دین دس کہ آپ اپنی اٹیچمنٹس لگاؤ، ایموشنلی اٹیچ ہو جاؤ کسی ایک آر جے کے ساتھ. آپ ایموشنلی اٹیچ ہوں صرف اپنے ساتھ اور ریڈیو کے ساتھ. ویل جناب، جنہوں نے ابھی بھی جوائن کیا ان کو ویلکم کہیں گے ایک برانڈ نیو مارننگ میں اور ایک پروگرام میں. پروگرام از ناٹ برانڈ نیو بٹ مارننگ از برانڈ نیو. آئی ہوپ آپ سب لوگ مجھے ایک کپ چائے کے ساتھ سن رہے ہو یا ایک کپ کافی کے ساتھ سن رہے ہو. اور سب سے امپورٹنٹ بات کہ آپ مجھے سن رہے ہو. آئی ہوپ یو آر گیونگ یور سیلف اے لٹل ریزن ٹو اسمائل ٹو ڈے، اینڈ دیٹس می آبویسلی آر جے افزا چودھری. وہ انٹی نے جو بات کی سیلف لو کے حوالے سے جو انہوں نے بولا نا، मुझे बहुत बहुत भाग गई है मेरे दिल को. आई मीन आई एम ऑलवेज इन टू दिस कि हमारे सर्कल में जितने लोग हैं ना, हमें उन्हें सेल्फ लव सिखाना चाहिए. We spend so much time loving other people, taking care of our families, supporting our friends, making our parents happy and proud. The famous quote, "Baap ka naam roshan karna hai, baap khud hi apna naam roshan karne ka thak ke exhausted ho gaya, ab wo ye meme mein convert hona shuru ho gaya." We are always worrying about like everyone else. Apne baare mein hum nahi sochte. भूल गए हैं शायद अपने बारे में. कभी हमने खुद से सवाल ही नहीं किया कि एम आई टेकिंग केयर ऑफ मी. बहुत लोग ऐसे हैं जो कि सेल्फ लव को ना सेल्फिशनेस के साथ जो है वो कंपेयर कर देते हैं. वो समझते हैं कि शायद हम सेल्फिश हो रहे हैं. सेल्फ लव डजंट मीन बीइंग सेल्फिश. इट डजंट मीन थिंकिंग यू आर बेटर देन एवरीवन एल्स. सेल्फ लव सिंपली मीन्स रिकॉग्नाइजिंग दैट यू मैटर्स टू. ये मतलब भी नहीं है कि आप खुद को अगर वैल्यू करो तो आप बाकी सबको इग्नोर कर दो. नो, नेवर. इट मींस फॉरगिविंग योरसेल्फ फॉर द मिस्टेक्स यू मेड यस्टरडे. इट मींस यू नॉट कॉन्स्टेंटली लाइक कंपेयरिंग योर लाइफ टू समवन एल्सेस हाईलाइट और रील्स. आई मीन अगर किसी की जिंदगी में एक सडन चेंज आ रहा है ना, वो कामयाब हो रहा है, दैट डजंट मीन कि आप अपनी पूरी इंटायर लाइफ जो आपकी है उसको उसके उस मोमेंट के साथ कंपेयर करना शुरू कर दो कि इसने ये कर लिया, मैंने तो ये इतना सारा कुछ फेस किया, ये किया, वो किया. वो विक्टिमाइजेशन जो है उस नेचर को हमें ख़त्म करना होगा फॉर द सेल्फ लव. लुक इन द मिरर, अप्रिशिएट योर सेल्फ. खुद को बताओ कि आप कितने खूबसूरत हो. मैं तो जब भी शीशा देखती हूँ मैं तो देखती हूँ यार क्या चीज़ बनाई है अल्लाह ने. That's called self-love. I mean, दुनिया को लगे ना लगे आपको लगना चाहिए कि क्या चीज बनाई है अल्लाह ने यार. It's not about how you look. It's not about like आपने कैसे survive किया, आपने जिंदगी में क्या सीखा. आप ना जिंदगी में कभी सीखने का अमल खत्म ही नहीं होता. और वो जिसने हमें बनाया वो तो अल मुसव्विर है ना, उसने तो सब कुछ बहुत प्यारा बनाया. तो खासकर मैं उन लोगों को भी कहती हूँ कि यार तुम लोग जब भी मतलब ये करते हो ना कि हम अपने फेशियल फीचर्स चेंज कराएंगे, ये करेंगे, वो करेंगे, अल्लाह पाक ने बहुत खूबसूरत बनाया हमें, इंसान बनाया, अशरफुल मखलूकात बनाया, हमारे बेटर इखलाक देके हमें भेजा. लेकिन हमने वो सब कुछ कहीं खो दिया, इस दुनिया की भीड़ में हम खो गए. हमें अपने फेशियल फीचर्स को बेटर करने की पड़ी है, लेकिन कभी हमने ये नहीं सोचा कि हम इखलाक को कैसे बेहतर बनाएं. कभी हमने नहीं सोचा कि हम पेशेंस को कैसे लाएं अपनी ज़िंदगी में. ये जो हम बेसब्रे हुए घूम रहे हैं, एग्जॉस्टेड हैं, हर एक को काट खाने को दौड़ते हैं, हम मतलब भाई को भाई तो समझते हैं लेकिन जो सामने खड़ा है आपके वो भी आपका भाई है, वो तो सब आदम की औलाद ना. लेकिन आदम की औलाद जब आदम की औलाद को धोखा देती है ना, वहां काम खराब होता है. ये धोखा नहीं देना छोड़ दें. आई मीन अगर आप एक बंदा मतलब धोखा दे रहा है ना, तो वो अच्छा बंदा फिर अगली दफा डरेगा. अब रिसेंटली आई फेस्ड इंसिडेंट. हुआ क्या कि वो कैब ड्राइवर थे, ही वॉज कॉलिंग टू समवन. मुझे लगा शायद वो अपने घर पे कॉल कर रहे हैं. एंड ही वॉज सेइंग कि मैं पैकेज करवा देता हूँ अम्मी, परेशान मत हो. मतलब वो ऐसे बात कर रहा था जैसे उनकी मदर बहुत ज़्यादा परेशान है. और मैं जल्दी में थी, मैं उनको कह रही थी कि आप जल्दी पहुंचाएं मुझे, मेरी मीटिंग है, मुझे पहुंचना है. एंड ही वाज लाइक कि ठीक है ये जल्दी में तो इसका फ़ायदा उठाओ. मुझे कहते हैं कि भाई आप मुझे पैसे ट्रांसफ़र कर रही हैं, आप मुझे ज़्यादा पैसे ट्रांसफ़र कर दें मैं आपको दे देता हूँ ना. मैंने 6,000 उस बंदे को ट्रांसफ़र किया और वो मुझे जाली नोट दे के चला गया. लाइक सीरियसली व्हाट यू डिड टू मी मैन. आई होप वो बंदा मुझे कहीं ना कहीं सुन रहा हो. वट यू डिड टू मी. अब मुझे ये बताओ कि चलो मैं तो सब्र कर जाऊंगी, मैं अपनी अच्छाई नहीं छोड़ूंगी, बट एक
3: FM 101 नाल नाल साडे ते नाल नाल तुवाडे. क्यों जी, कोई शक है क्या?

0: All right, Jee, another caller with us. Let's see, कौन कैसे मेरे साथ मौजूद है. हेलो, अस्सलाम वालेकुम.
1: वालेकुम अस्सलाम, आप क्या हाल हैं?
0: मैं बिल्कुल ठीक ठाक. कौन कहाँ से बात कर रही हैं?
1: जी मैं लाहौर से रिमशा.
0: रिमशा कैसी हैं आप?
1: अल्हम्दुलिल्लाह ठीक ठाक. आप बताएं आपके मिजाज कैसे हैं?
0: मेरे मिजाज अच्छे हैं.
1: और क्या थी आपकी?
0: अच्छी है. ज्यादा सीरियस सवाल हो गए. नहीं आप ज्यादा सीरियस सवाल करें. इतनी शुद्ध उर्दू वाले सवाल ना करें.
1: ओके.
0: क्या कहना चाहेंगे? आप अच्छी लिसनर हैं वैसे.
1: मैं अच्छी हूँ?
0: नहीं अच्छी नहीं, अच्छी लिसनर मैंने पूछा.
1: मैं
0: अच्छी तो आप हैं.
1: तारीफ भी कर दिया करें ना, देख ले मेरे कानों ने क्या सुना था.
0: आप बहुत अच्छी, आपको पता.
1: नहीं मुझे आपसे पता चला.
0: चले मैं आपको ना इसका यकीन दिलाती रहूंगी. ठीक है, व्हेनेवर आप कॉल करेंगे मैं आपको बताती रहूंगी कि आप बहुत अच्छी हैं.
1: ठीक है, मैं इंतजार और मुंतजर रहूंगी. जब भी कार मिलाऊंगी मैं पहला लफ्ज यही सुनना चाहूंगी आपसे.
0: नहीं इसका ये मतलब नहीं है कि बस आप ओवर कॉन्फिडेंट हो जाएंगे. बस मुझे कह दिया मैं अच्छी हूँ तो मैं अच्छी हूँ. ठीक है
1: जी. और तो फिर मैं ये कहूंगी आपकी, एक बार आप कार मिलाते मिलाते बंदा भूल ही जाता है कि इसने बात क्या कर दी होती
0: है. शिट. चले कोई बात नहीं, आप ना लिख लिया करें. ठीक है.
1: नहीं आप एक बार जरा टॉपिक को फिर से दोहराना जरा. मैं
0: नहीं, फिर आप अच्छी लिसनर नहीं है. आप अच्छी लिसनर नहीं है.
1: देखिए मैं शो में आके कॉल करती हूँ जब. इस बार मैं आपसे पूछती हूँ बस.
0: अच्छा चल, मैं आपसे सवाल यही कर रही हूँ जो मैंने अभी आपको कहा है कि आप एक अच्छी लिसनर हैं. अगर कोई सामने वाला आपसे बात कर रहा हो तो आप
1: बिल्कुल भी नहीं है ना.
0: अच्छा साथ ही बाकी अच्छी लिसनर नहीं है. आपने मेरी बात ही काट दी. बाकी अच्छी लिसनर नहीं है आप. क्या कहना चाहती हैं इसमें?
1: मैं तो वैसे आपकी ज्यादा बातें नहीं करती हूँ.
0: मुझे नहीं लगता ऐसा.
1: किसी की बातें सुन रही हो ना तो, लेकिन करती हूँ, मैं भी करती हूँ. देखा मेरी जुबान चुप होने वाली हो. बोलती हूँ मेरी बहुत ज्यादा बोलती हूँ. मेरा मन करता है तो सुनाती हूँ.
0: अच्छा.
1: लेकिन जब मुझे किसी और की मतलब बातें सुननी हो, जैसे मुझे कहते हैं कि मेरी बातें सुनो, मुझसे मेरे दिल के अंदर की बातें जो है वो मुझसे सुनो, तो मैं वो बातें सुनती हूँ जो मेरे काम की होती है. बाकी जो मेरी काम की होती है वो एक कान से सुनती हूँ, दूसरे कान से हवा में उड़ा रही होती हूँ, अपने अपने काम में मस्त होती हूँ. वो बंदे को उस बंदे को इस तरह फील करवाते हैं कि हाँ हाँ मैं तुम्हारी बातें सुन रही हूँ. तो मैं उसको कहती रहती हूँ बीच के अंदर, हाय अफसोस हुआ, हाय अच्छा
0: रिएक्शन दिया.
1: नहीं नहीं मैं ना जब वो पूछने वाला होता ना कि हाँ निमिषा बताओ, मैं फिर उसकी आखिरी वाली बात सुन के उसके ऊपर मैं रिएक्ट कर देती हूँ कि अच्छा,
0: बहुत तेज है, बहुत तेज है. बहुत तेज है आप. लेकिन ये भी एक अच्छा स्किल है वैसे. आई एग्री.
1: नहीं वो बंदे की जो बातें हो ना कि हाँ बंदे को जरा उसे कोई लोनच भी मिलेगा, कोई फायदा होगा, वो बंदा वो सुनेगा जो बंदा. अब जो जाहिर सी बात है हर इंसान की जिंदगी में 100 काम होते हैं, इसलिए वो भी करने होते हैं. अब हर टाइम मतलब फारिक बैठ के उसकी बातें फिर ना सुनेगा.
0: ठीक है रिमचा, मैं भी आपकी बातें क्यों सुन रही हूँ?
1: देख ली मैं अच्छी नहीं हूँ ना, इसलिए सुनती हूँ.
0: ठीक है जी रिमचा, थैंक यू सो मच फॉर कॉलिंग. ख्याल रखिएगा.
1: जाते जाते मेरा बहुत लाभ.
0: वालेकुम अस्सलाम. ऑलराइट जी, अल्लाह हाफिज. ऑलराइट रिमशा जी हमारे साथ मौजूद थी और ये वो वाला काम कर लेती हैं जो कभी कभी मैं भी कर लेती हूँ ऐसे. कभी कभी करना पड़ता है, मैं क्या कहूँ अब. कभी कभी आपको करना पड़ता है, कभी कभी आपको ना वो वाला काम करना पड़ता है कि आप आखिरी लाइन सुन के कहते हैं अच्छा ये किया उसने. और कभी कभी ऐसा होता है कि अगला बंदा पूरी बात कर जाता है और फिर वो आपसे एंड पे सवाल करता है तो आप सोचते हैं कि क्या बात की थी और क्या कहना. और तब मैं कह देती हूँ नहीं मैं इस पर कुछ नहीं कहना चाहती. सो मैं बाकी जो है ना इस पर कुछ नहीं कहना चाहती, तो मैं ऐसे कह के ना कुछ टाल देती हूँ. ओ मेरी राधा दिल में समा जा. अच्छा मेरे साथ ऐसा भी होता है कि मेरे ना दिमाग में वाकई अपनी कोई कहानी चलने लग जाती, कोई ऐसी बात कर रहा हूँ ना तो मैं अपनी सोचों में गुम हो जाती. मेरे दिमाग में अपनी मूवी चलने लग जाती कि अच्छा मेरे साथ ये हुआ था तो मैंने क्या किया था, अच्छा मैंने वो भी करना था. Alright, 0422-111-0101 पर लाइव कॉल्स का सिलसिला जारी है जी. टाइम इज़ वेरी शॉर्ट, 7:34 PM ऑन द डायल. और हम पूछ रहे हैं आपसे कि आप अच्छे लिसनर हैं या फिर आप एक्टिंग अच्छी कर लेते हैं कि मैं सुन रहा हूँ, सुन रही हूँ, और आप सिर्फ नोडिंग करते हैं, सर हिलाते हैं और आप अगले को तसल्ली देते हैं कि हाँ जी मैंने सुन लिया. Alright जी, नेक्स्ट कॉलर. हेलो अस्सलाम वालेकुम.
2: वालेकुम
0: جی کون کہاں سے بات کر رہے ہیں؟
2: جی محمد عثمان مغل فروم شاہبرا ٹاؤن لاہور سے.
0: جی عثمان صاحب کیسے ہیں آپ؟
2: آج تو لاتی لگ گئی ہے.
0: اچھا
2: جی دیکھیں نا ہمارا بھی تو اسٹیمنا نا, ہم بھی آپ کو دو گھنٹے مسلسل
0: برداشت کرتے ہیں. مشکل کام
2: برداشت نہیں کرتے.
0: اچھا ٹھیک ہے,
2: آپ اچھا بولے تب بھی سنتے ہیں, آپ گرم بولے تب بھی سنتے ہیں, آپ گلے خراب سے بولے تب بھی
0: تب بھی سنتے ہیں,
2: بات سے بولے تب بھی سنتے ہیں, سب کچھ سنتے ہیں, اچھی انسان کو بھی سنتے ہیں.
0: ٹھیک ہے, کیا کہنا چاہیں گے عثمان صاحب؟
2: جی الحمد للہ آپ کا ٹاپک جو ہے وہ بڑا انٹرسٹنگ ہے, جس کا جو ہوتی ہے نا
0: جی
2: ان کے اندر اسٹیمنا ہوتا ہے سننے کا.
0: اچھا ٹھیک ہے, ینگر ایج کی وجہ سے کہ ذرا نوجوان ہوتے ہیں اس لیے ذرا سن لیتے ہیں؟
2: نہیں کیونکہ وہ سیکھ رہے ہوتے ہیں.
0: ٹھیک ہے,
2: کیونکہ میں نے پوائنٹ چینج کر دیا, پہلے میں نے پوائنٹ اور دیا, اب میں اور دے رہا ہوں کیونکہ بات آگے چل پڑے گی.
0: اچھا ٹھیک ہے,
2: تو جو پڑھنے پڑھانے والے ہوتے ہیں نا وہ ہر چیز سے گزر رہے ہوتے ہیں.
0: ٹھیک ہے,
2: ان کو ہر قسم کے لوگوں سے ملنے کا اتفاق ہوتا ہے. اگر وہ برے کو بھی برے کے ساتھ ریئیکٹ کریں گے تو وہ وہاں پہ جواب پتا کیا آئے گا,
0: کیا
2: تیرے چیزیں کے لیے فرق ہی رہے گا.
0: ٹھیک ہے,
2: اگر اس نے بتنی لیا, اگر آپ اس کا فوراً اس کو جواب دیں گے, وہ آگے سے جواب دیں گے, تیرے چیزیں کے لیے فرق ہی رہے گا.
0: بالکل ٹھیک ہے.
2: ٹھیک ہے, کچھ جگہ ہوتی ہیں جہاں پہ فوراً ریئیکٹ کرنا پڑتا ہے, لیکن ایسا کریں کہ اس کو اس کی بات بھی ہو جائے, آپ کے پیغام بھی پہنچ جائے اور اس کو جواب بھی مل جائے. جیسے میرے ساتھ آج ہوا ہے تو یہ اکثر ہوتا ہے.
0: نہیں آپ کا طریقہ جو ہے نا وہ بڑا صحیح تھا, اچھا طریقہ تھا.
2: میری فیلنگ ہے نا یہ, پڑھنے پڑھانے کے ساتھ میرا تعلق ہے. تو ظاہر ہے کہ جب ڈیلی بیس پہ 200-400-500 بندے کو روز اس میں ملاقات کرنی ہو ایک ٹائم پہ, تو وہ پھر اس کا سٹیمنا بھی تیز ہوتا ہے اور اس کا دماغ بھی تیز ہوتا ہے.
0: بالکل ٹھیک ہے جی, جتنا آپ ملتے ملاتے ہیں اتنا ہی آپ سیکھتے بھی ہیں نا ساتھ ساتھ.
2: جی جی جی, جب ہم ہمارے اندر یہ آئے گا نا کہ ہم سیکھنے کی کوشش کریں گے, پھر برداشت ہمارے آٹومیٹک ہمارے اندر آئے گا.
0: بالکل,
2: جو بھی ہو وہ زیرو ہے میری نظر میں.
0: ہیلو, آئی گیس جی کال ڈراپ ہو گئی ہے یا کوئی کنیکشن کا ایشو ہے, بٹ کوئی بات نہیں جی, آپ دوبارہ کال ڈائل کر سکتے ہیں 0421-000-101 پر آپ لوگ کال کر سکتے ہیں, آن ایئر کالس کا سلسلہ جاری ہے. اور جی حمدللہ ملاخیل نے ہمیں جوائن کیا ہے, فیس بک پر سلام کہتے ہیں, ویلکم ٹو دا شو, ویلکم ٹو دا شو جی, لاہور سے سن رہے ہیں اور کہتے ہیں کہ جی ایسے شخص سے دوری اختیار کر لیں جس کے لیے بہت کچھ کیا ہو مگر پھر بھی وہ آپ کے جذبات کی قدر نہ کرے. ٹھیک ہے جی, ایسا ہوتا ہے ویسے, آپ کبھی کبھی جو ہے نا بہت کرتے ہیں بہت کرتے ہیں لیکن سمجھ بہت لیٹ آتی ہے, ایسا ہوتا ہے نا. لیکن مزے کی بات بتاؤں, جن کے لیے آپ بہت کرتے ہیں نا وہ اتنے عادی ہو جاتے ہیں کہ پھر جب آپ روکتے ہیں تو وہ آپ کو ہی برا برا پورٹری کر دیتے ہیں, آپ کو ہی ایسے منظر کشی کرتے ہیں آپ کی برائی میں.